حال فرق شده فرد کرده. منگده پیان شب کرم اپنے واسطے میں آپ تو نرنکاری جو آپ تو نرنکار دا ہی سنو پر اے داس اکال پرسو کس واسطے مانگ رہے ہیں ساڑے واسطے مانگ رہے ہیں ساڑے واسطے ہی مہان وڈی دا شب کرما دے شیواور موئے ہے شب کرمن تے کم ہوں نہ کرو شب کرما شب کرم ہی سب کو بچی کا بابا جی بچی کرتے سن پرمار تو سدا ہی پوچھتا ہے نرمل پرمار سدا ہی پوچھتا اور ساڈا وہار یہ پوتر ہونا چاہیے وہار نرمل ہونا چاہیے پرمار کا سدا ہی نرمل جس کا وہار پوتر ہے وہار سچا تو سچا ہو گیا اس کا جیون وہار ہو رہا ہے دکھاوا ہو رہا ہے وہ پھر اصلی جیون نہیں بناوٹی جیون تو شب کرما کی وشیشتا ہے سب کو زیادہ شب کرما نال ہی دنیا کامیابی دنیا بھی ستار کرتی ہے جہد کو شب کرم تو بھائی کل بھی دکھا کل جگی جیوان کے واسطے اکال پرخ دے کے ارداس کر رہے ہیں دے شوا ور موئے کے ہے یہ بھی چاہتے ہیں کہ کلگی کا ستگر جی نے شیو جی مہاراج کی ارداس کی سب نے شیو نام جو ہے وہ اکال جنہوں لوگ شیو جی کہتے ہیں اصلی اس کا نام مہادیو ہے ستگر جی نے آپ فرمایا ہے مہادیو کو کہت سدا شیو نرنکار کا کینت میں پھیر ماں دیو نو لوکی شیو سے وہ اس واسطے جیڑا سمرن کرن والا ہوئے نا رب دی بندگی کرن والا لوکی انہوں کہہ دیں بھئی یہ تو رب روپ ہی کیوں رب نال جڑے اسی طرح ماں دیو نو شیو جی کیا جاتا ہے پر اصل وچ شیو نام اکال پرست اس اکال پورک دے کے کل کی زہر دسمیش پتا جی نے یہ ارداس کی ور منگیا دے شیوا ور مرے کے ہے کرمن سے کم ہوں شب کرما کی دات ساڈے واسطے جنہوں نے شب کرما کی دات پراپت کر لی انہوں سے گرو دیا مہر انہوں دنیا جے جےکار اج میرے کلگی رکھتے پاتشاہ جی صاحبزادے بابا جوراور سنگھ جی بابا فتح سنگھ جنہوں فتح حاصل ہوئی دھرم کی تج کھڑی کر دیتی آخو شری دھرم کا بول سدا واسطے چڑھدیاں کلان چڑھ فتح پراپت ناسوت پدارتوں تیار نہیں کیتا امر وسطو جو سی دھرم اس نو اپنا ہے جہد کو دھرم ہے وہ سب
धर्म ही सब को वड्डी का जिदे कोल धर्म है भाई उसका जीवन सदा वास्ते सफल धर्म धर्म नाल प्यार की इस नाशवंत शरीर नु कुर्बान कर समझिया इसने तो बिन सुना इसने तो एक दिन बिन सी जाना है धर्म संगीत धर्म नाल प्यार किया शुभ गुणा नु ग्रहण किया जो कलगी दर्श के पातशाह जी ने मंग मंगी है फिर बाबा जोरावर सिंह के बाबा फतेह इस तरह शुभ गुणा नु ग्रहण कर दे सब तो वड्डा शुभ गुण सब तो वड्डा कर्म हजूर प्रमंदन सगल धर्म में श्रेष्ठ धर्म हर को नाम जप निर्मल हरि दे नाम नाल प्यार कीता सिमरन नाल प्यार कीता धर्म नु उच्चा ते सुचा रखे तो आओ प्यारी अज उन्हां महान पवित्र हस्तियां महान व्यक्तियों की याद जुड़े आओ जो दात मेरे साई ने मंगी है आओ आप किस तो मंगीए अपने गुरु तो मंगी आखो श्री वाह असी गुरु अगे झोलीए क्योंकि साडा इष्ट कलगिया वाला है असी कलगिया वाले दे सिख ओ साडा गुरु गुर परमेश्वर को पानी चाहे गुरु ते परमेश्वर फर्क कोई नहीं पर अपने इष्ट दे अगे अरदास करिए ते ए मंग मंगी केड़ी जो कलगी दर्श के पातशाह जी ने अकाल पुरख की अरदास की पहले से बोले पिछले सारी संगत